नमस्कार, आकाशवाणी गुवाहाटी महाबाहु समाचार सुन्नु थर्क अधिकारीबाट। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो नयाँ दिल्लीमा केन्द्रीय सडक परिवहन र राजमार्ग मन्त्री नितिन गडकरीलाई भेट गर्नुभएको छ। मुख्यमन्त्री डाक्टर शर्माले केन्द्रीय मन्त्रीलाई भेट गरी हालैको बाढीको क्षतिग्रस्त भएको राज्यको राष्ट्रिय राजमार्गहरूको चाँडै मरम्मत गर्नको लागि अनुरोध गर्नुभएको छ। प्राय एक घन्टा समय सम्म चलेको बैठकमा राज्यको सडक जोगाजोग व्यवस्था शक्तिशाली गर्ने सन्दर्भमा छलफल पनि हुन्छ। जोराबाटमा सृष्टि भएको कृत्रिम बाढीको स्थायी समाधानको लागि राजमार्गको आन्तर्गाथनीको नक्सा नै फेर्ने सन्दर्भमा पनि मुख्यमन्त्रीले केन्द्रीय मन्त्रीलाई जानकारी गराउनुहुन्छ। यसै गरी असमका कतिपय ठुला सडक प्रकल्पको काम पनि अधिक तीव्र गर्ने विषय पनि बैठकमा छलफल हुन्छ। काजिरङ्गा एलिभेटेड कोरिडोर, गुवाहाटी रिङ रोड आदि विषय सन्दर्भमा पनि मुख्यमन्त्रीले श्री गडकरीसँग छलफल गर्नुहुन्छ। सिल्चर सिलङ एक्सप्रेस कोरिडोरको विषय पनि बैठकमा छलफल हुन्छ।

असम मेघालयको बीच हिंसात्मक परिस्थिति सन्दर्भमा छलफल भएपछि हिजोदेखि दुवै राज्यको यातायात व्यवस्था पुनः स्वाभाविक भएको छ। दुवै राज्यका प्रतिवादकारीसँग मेघालय सरकार छलफलमा बसेपछि असम मेघालय बीच ट्याक्सी चलाचलको सेवा सुरु गरिएको छ। अवश्य मेघालयको क्याब चालक संस्थासँग आउँदो 10 सेप्टेम्बरमा राज्य सरकार पुनः बैठकमा बस्नेछ। मेघालयका मुख्यमन्त्री कन्डर साङमाले यो घटनामा जडित हुनेलाई कडा शास्ति दिने कुरो घोषणा गर्नुभएको छ। मुख्यमन्त्रीले हिजो सुरु भएको मेघालय विधानसभाको अधिवेशनमा 19 अगस्तको हिंसात्मक घटना सन्दर्भमा विवृति दिनुहुन्छ। हिंसात्मक घटनामा जडित कसैलाई पनि छोडिने छैन भने मुख्यमन्त्रीले स्पष्ट गरिदिनु भएको छ। उहाँ भन्नुहुन्छ कि मेघालय सरकारले 19 अगस्तको घटनालाई गुरुत्व दिएको छ। हिंसात्मक घटनामा जडित 5 जनालाई चिनाक्त गरिएको छ भने मुख्यमन्त्रीले जान्न दिनुभएको छ। मेघालय प्रहरीले अहिलेसम्म 19 अगस्तको घटना सन्दर्भमा 4 जनालाई पक्राउ गरेको छ। श्रोताहरूले समाचार सुन्नुहुन्छ आकाशवाणी गुवाहाटीको महाभाउ शाखाबाट। कृषकको आय वृद्धि र कृषि खण्डलाई शक्तिशाली गर्ने लक्ष्यले असम सरकारले वर्षेनी 10 लाख मेट्रिक टन धान किन्ने लक्ष्य निर्धारण गरेको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो यो कुरो घोषणा गर्नुभएको हो। डाक्टर शर्माले भन्नुभयो, राज्य सरकारको यो व्यवस्थाको द्वारा कृषकबाट सोझै धान किनेर तल्लो समर्थन मूल्यको सुविधा कृषकको छेउ लिएर जानलाई चिन्ता गरिएको छ। राज्यको नयाँ सरकारले पहिलोको 100 दिनको कार्यकालमा 2,19,000 मेट्रिक टन धान किनेको भने मुख्यमन्त्रीले उल्लेख गर्नुभयो। यसले गर्दा 17,000 भन्दा धेरै कृषक उपकृत हुनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले पर्सि 1500 भन्दा धेरै ठाउँमा युवा युवती तथा खेलाडीसँग भर्चुअल माध्यमले वार्तालाप गर्नुहुनेछ। यो अनुष्ठान खेल इन्डिया संवाद खेल की बात पिएम के साथ अभियानको अधीनमा अनुष्ठित हुनेछ। आउँदो 19 अगस्तमा हकीका जादुगर मेजर ध्यानचान्दको जन्मदिनको सँगसङ्गति राखी यो कार्यसूचीको आयोजन गरिएको हो। आइआइटी दिल्लीमा हुने यो अनुष्ठानमा केन्द्रीय खेल मन्त्री मनसुख मन्दाविया उपस्थित रहनेछन्। भारतीय ओलम्पिक संस्थाका सभापति पिटी उषा तथा धेरैजसो अन्तर्राष्ट्रिय पदक विजयी भूतपूर्व र वर्तमानका खेलाडीहरूले पनि युवा युवतीहरूसँग यो वार्तालापमा अंशग्रहण गर्नेछन्। भारत र श्रीलङ्काको बीच कोलम्बोमा अनुष्ठित चलित टेस्ट क्रिकेट सिरिजको दोस्रो तथा अन्तिम खेलमा घरेलु टिमले हिजो 2 विकेट गुमाएर संग्रह गरेको 8 रनदेखि आज तेस्रो दिनको खेल सुरु हुनेछ। हिजो दोस्रो दिन पाहुना दल भारतले 9 विकेट गुमाएर 503 रन गरी पहिलो इनिङ्सको समाप्तिको घोषणा गरेको थियो। अस्ति संग्रह गरेको 300 रनदेखि सुरु गरी भारतले हिजो ध्रुव जुरेलको 115 रनको सहयोगमा 503 रन संग्रह गर्दछ। श्रीलङ्काको भएर आसिथा फर्नान्डेजले सर्वाधिक 4 विकेट दखल गर्दछन्। भारतले पहिलो टेस्टमा 165 रनमा विजयी भई श्रृङ्खला 1-0 अघि बढेको छ। सुन्दै हुन्थ्यो समाचार पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको मावो शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। र श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेरियम एफको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयले स्टुडियो घरे अनुसार 3:20:44 भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्री र थर्क अधिकारीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज गोर्खा बलिदान दिवस हो। भारतका वीर गोर्खा शहीद मेजर दुर्गा मल्लको महान बलिदान र उहाँको योगदान बारेमा केही कुरा आज राख्न चाहन्छौँ। मेजर दुर्गा मल्ल गोर्खा समुदाय

0: एक वीर तथा साहसी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले भारतको स्वतन्त्रताको आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँ आजाद हिन्द फौजसँग आबद्ध भएर देशको स्वतन्त्रताका लागि सङ्घर्ष गर्नुभएको थियो। दुर्गा मल्लको जन्म सन् 1913 देहरादूनमा भएको थियो। सानैदेखि उहाँको देशप्रतिको प्रेम र अन्याय विरुद्धमा लड्ने भावना थियो। पछि उहाँ आजाद हिन्द फौजको सहभागी हुनुभयो र नेताजी सुभाष चन्द्र बोसको नेतृत्वमा भारतलाई स्वतन्त्रता बनाउने र अभियानमा समर्पित हुनुभयो। उहाँको जीवन साहस र देशभक्तिको उदाहरण थियो। आजाद हिन्द फौजको लागि काम गर्ने क्रममा उहाँ ब्रिटिस सेनाको हातमा पक्राउ पर्नुभयो र उहाँमाथि मुद्दा चलाएर अन्तत 25 अगस्त 1944 दिल्लीको लाल किल्ला नजिकै रहेको पुरानो केन्द्र जिल्लामा फाँसी दियो। उहाँले आफ्नो जीवनको अन्तिम क्षणमा पनि देशप्रतिको आफ्नो निष्ठा र आदर्शलाई त्याग्नु भएन। मेजर दुर्गा मल्लको बलिदान केवल गोर्खा समुदायको गौरव मात्र होइन, सम्पूर्ण भारतका लागि प्रेरणाको विषय हो। उहाँले आफ्नो जीवनबाट हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिनुभएको छ। देशप्रेम भनेको कठिन परिस्थितिमा पनि आफ्नो कर्तव्य र आदर्शबाट पछि नहट्नु हो। आज हामी उहाँको बलिदान दिवस मनाउँदै गर्दा उहाँको साहसलाई सम्झनुका साथै उहाँको परिवार र सम्पूर्ण गोर्खा समुदायले राष्ट्रका लागि दिएको योगदानलाई पनि सम्मान गर्नुपर्छ। आजको पुस्ताले मेजर दुर्गा मल्लको जीवनबाट धेरै कुरा सिक्न सक्छौँ। देशप्रेम, साहस, अनुशासन, त्याग र एकता उहाँको जीवनका प्रमुख सन्देश हुन्। हामीले पनि आफ्नो देश, समाज र समुदायको प्रगतिका लागि इमान्दारीपूर्वक योगदान दिनुपर्दछ। मेजर दुर्गा मल्लले आफ्नो जीवन बलिदान गरेर देखाउनुभयो कि मातृभूमिको प्रति प्रेम कुनै जात, भाषा वा क्षेत्रको सिमाना बाँधिँदैन। उहाँको वीरता र त्यागले भारतीय स्वतन्त्रता आन्दोलनको इतिहास, गोर्खा समुदायको योगदानलाई अमर बनाएको छ। अन्तमा भारतको स्वतन्त्रताको लागि आफ्नो जीवन अर्पण गर्ने महान वीर मेजर दुर्गा मल्लप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। मेजर दुर्गा मल्ल अमर रहनु उहाँको वीरता र बलिदानको सधैँ हाम्रो प्रेरणा बनिरहोस्। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महबौ शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट। श्रोताबिन, कार्यक्रमको अग्रिम चरणमा प्रस्तुत छ अन्तर्वार्ताको कार्यक्रम। श्रोताबिन, आज अन्तर्वार्ताको कार्यक्रमको शीर्षक रहेको छ बाढ नियन्त्रण र हाम्रो दायित्व। यस शीर्षकमा अन्तर्वार्ता उहाँलाई हामीले निम्तेर ल्याएका छौँ ललित श्रेष्ठसित भएको यो केही अन्तर्वार्ता। हामी आकाशवाणी गुवाहाटीको महबौ शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र श्रोताबिन, आज हामीले अन्तर्वार्ता कार्यक्रममा बाढी र यसको नियन्त्रणबारे केही कुराकानी गर्नेछौँ र यसको निम्ति अध्यापक डाक्टर ललित श्रेष्ठज्यूलाई हामीले स्टुडियोमा निम्त्याएका छौँ। र डाक्टर ललित श्रेष्ठज्यू, हजुरलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद हजुर, आकाशवाणी मार्फत आफ्नो विचार राख्ने अवसर दिनुभएकोमा म अत्यन्त खुसी छु। बाढी नियन्त्रण तथा दुर्योग व्यवस्थापन जस्तो महत्त्वपूर्ण विषयमा जनचेतना फैलाउन हामी सबैको साझा दायित्व हो।
0: हजुर डाक्टर सर, यसपालिको बाढीको जस्तो कि धेरै डरलाग्दो रूप हामीले देखेको छौँ, जस्तो कि शिवसागरमा धेरै घटना घट्यो, त्यो हामीले सबैलाई जानकारी भएको छ। र सर्वप्रथम म हजुरलाई सानो एउटा प्रश्न सोध्न चाहन्छु र सबैभन्दा पहिले बाढी भनेको के हो र यसलाई केवल प्राकृतिक प्रकोपमा मात्र हेर्न मिल्छ?
1: हजुर, यो प्राकृतिक रूपमा मात्रै हेर्न मिल्दैन। बाढी भनेको के भन्दाखेरि, जतिखेर बाढी भनेको नदी, खोला, ताल अथवा जलस्रोतमा पानीको मात्रा अत्यधिक बढेर सामान्य सीमाभन्दा बाहिर फैलिँदा उत्पन्न हुने प्राकृतिक विपत्ति हो बाढी भनेको। अनि त्यो बाढी चाहिँ केवल प्राकृतिक घटना भनेर मात्र बुझ्न उचित होइन, किनकि अव्यवस्थित सहरीकरण, नदी तथा जलाशयको अतिक्रमण, वन विनाश, पहिरो लड्ने, जलवायु परिवर्तन, प्लास्टिक तथा फोहोरको कारण नाली अवरुद्ध हुनु आदि मानवीय क्रियाकलापको पनि बाढीको जोखिम बढाउँछ। अहिले हामी गुवाहाटीलाई स्मार्ट सिटी भन्छौँ।
0: हजुर,
1: हिजो म मरिगाउँबाट गुवाहाटी यता आउँदा आउँदै मैले देखेँ युएसटिमको छेउमा 10 मिनटको झरी पर्ने साथ जुन तरिकाले प्लास्टिकहरू बगेर ड्रेनमा पस्यौँ, त्यो एकैछिनमा लगभग कमर कमर पानी भएको थियो र मैले आफ्नै

0: खाले देखे यो त हाम्रो मानिसको भूल हो।
1: प्लास्टिक र फोहोर जस्तोले यो बाढी आउन यो अन्यतम कारण हो भन्नु भन्नुभएको होइन। र साथैमा अर्को प्रश्न हजुरलाई सोध्न चाहन्छु, बाढी नियन्त्रणमा सरकारको मुख्य जिम्मेदारी के हुनुपर्छ होला?
0: यो बहुत राम्रो प्रश्न गर्नुभयो हजुरले। सरकारको कस्तो छ भने बाढी आउन 3 महिना अगाडि नै हामीहरूको यहाँको सबै जति पनि छन् नालाहरू प्लास्टिकले भरिएको छ त्यो सबै सफा गर्नुपर्छ। अनि जति अगाडिको प्राकृतिक जुन खोलाहरू थिए त्यो अहिले पुर्दै मान्छेहरूलाई घर बनाएको छन् होइन, त्यो चिजमा सरकारको निर्दिष्ट नियमहरू हुनुपर्छ। जुन प्राकृतिक जलाशयहरू छ त्यो प्राकृतिक जलाशय हिसाबले नै रहन दिन पर्ने थियो, त्यो चाहिँ अहिले सरकारको त्यसमा नजर साह्रै छैन। अरू मानिसहरूको पनि भूल छ, मानिसहरूले घर बनाउनको लागि आफ्नो सबै कुराहरू भविष्यत हुने विपदहरू त्यो केही नसोचिकन एकतिर घर बनाउँछन्, तर सरकारको पनि त्यहाँ नियन्त्रण छैन। र सरकारले दुईवटा चिज एकदम कडा तरिकाले हेर्नुपर्छ, एक त वनाञ्चल हाम्रो जति पनि छ त्यो सुरक्षित राख्नुपर्छ, अनि अर्को कुराहरू मानिसहरूलाई यसरी जथाभावी घर बनाउन दिन हुँदैन, जुन जलाशयहरू छ त्यो त्यस्तै हिसाबले राख्नुपर्छ।
1: हजुर सर, यसमा बिचमा एउटा प्रश्न सोध्नु चाहन्छु, यो सरकारकै मात्रै दायित्व हो नि, हाम्रो आम नागरिक पनि
0: आम नागरिकको दायित्व, आम नागरिकले आफ्नो कर्तव्य राम्ररी गर्नु भने सरकारले यो विषयमा ध्यान नदिँदा नै चलिहाल्ने थियो। हजुर,
1: मतलब हजुरले भन्न खोज्नु भएको प्राकृतिक जुन हामीहरूको जलाशयहरू छन् जुन नालाहरू छ त्यसलाई प्राकृतिकको रूपमै चाहिँ दिन राख्न पर्ने छ भन्ने अत्यन्त जरुरी छ भन्ने खालको कुरा हजुरले गर्नुभयो। अब नागरिकको जिम्मेदारी पनि के हो र हामीले सामान्य नागरिकले बाढी नियन्त्रणहरूमा वास्तवमै के गर्न सक्छु?
0: नागरिकको जिम्मेदारी बहुत छ यसमा।
1: हजुर
0: हजुर, नागरिकहरू सचेतन हुनुपर्छ, यो प्राकृतिक ध्वंस गर्नु हुँदैन, अरू बाढीमा हामीहरू अगाडि नै सुरक्षित ठाउँ बनाएर राख्नुपर्छ होइन। अब जस्तो कि हामी पनि अब वनपानी बाढ हुने जग्गामै हुर्केका हौँ, ब्रह्मपुत्र किनारमा हामी हुर्केका हौँ, बाढ आउँदा हामीहरूलाई त रमाइलो लाग्थ्यो किनकि हामीहरू के डराउने थिएनौँ, हामीहरूको टुङ्सी घर हुन्छ, नेपाली मान्छे गोर्खा मान्छेको टुङ्सी घर हुन्छ, धेमाजीमा मिसिङ मान्छेहरूको हुन्छ, तर अरू मान्छेहरूको त्यो टुङ्सी घर नहुँदाले अहिले बाढी बहुत ठुलो समस्या जस्तो भएको, तर खास त्यस्तो बाढ नआउँदा पनि त हामीहरूलाई उर्वर हुँदैन, हार हुँदैन माटो होइन,
1: बाढको पनि जरुरी नै छ,
0: जरुरी छ। गर्दाखेरि जनताहरूको चाहिँ धेर जस्तो भूल हुन्छ, कस्तो भने यो जुन अलिकति अगाडि मैले हजुरलाई भने प्राकृतिक जलाशयहरू पुरेर त्यहाँ घर बनाएका छन्, बिल्डिङ बनाएका छन् होइन, मानवसिष्ट परिवेश गर्नको लागि सो प्रकृति ध्वंस गरेका छन्, त्यो गर्न हुने थिएन। अनि प्राकृतिक जति वनाञ्चल हुनपर्थ्यो त्यो पनि सुरक्षित राख्न पर्ने थियो, अरू जहाँ जहाँ बाढ हुन्छ त्यहाँ उच्च भेटी बनाएर राख्नुपर्छ कि मान्छे सुरक्षित जग्गामा फट्टै त्यहाँ जान सकुन्। अनि प्रत्येक गाउँ प्रत्येक अञ्चलमा 2-4 नाउ हुनुपर्छ, नाउ हुनुपर्छ, हजुरको यो कोलको थामबाट भेल बनाउँछन् त्यो पनि हुनपर्छ नाउ नभएको ठाउँमा, त्यस्तो तल अरू पौरिन पनि सिकाउनुपर्छ। यसपालि बिहुबर नेपाली खुट्टीमा जुन घटना भयो उनीहरूले भने 60-70 वर्ष बाढ कहिले भएको थिएन हामी जान्दैनौँ, त्यस कारणले 1 घन्टामै त्यो जुन ध्वंस लीला भयो त्यसमा मान्छेहरू भने यो तरिकाको विपद सम्मुखीन हुन पर्ने भयो। तर त्यहाँ ठुलो ठुलो भेटी हुन्थ्यो भने होइन, टुङ्सी घर हुन्थ्यो भने सायद यत्रो विपद हुने
1: थिएन। अगाडिको परम्परा धेरै राम्रो खालको थियो, घर थियो त्यहाँ मान्छेहरू धेरै बसेका पनि थिए यस्तो बाढको क्षेत्रमा, तपाईँले धेरै राम्रो कुरो भन्नुभयो।
2: कुछ सब्जियों की दुकान लगी हुई है और मेरे इतनी उम्र का अनुभव मुझे ये कहता है कि हर एक व्यक्ति चाहे वो किसी भी कोई भी घर की स्त्री हो कि पुरुष हो, सब लोग सब्जियां चुन चुन कर ही खरीदते हैं, लेकिन अंत में शाम के 7-8 बजे तक जब वो ठेले वाला अपने घर लौटता है तो उसके ठेले में एक भी सब्जी एक भी फल नहीं बचा होता है। तो कभी कभी मुझे इस बात से बहुत अचरज मालूम होता है कि मुझे अनूठी भी लगती है ये बात कि जब लोग चुन चुन कर फल सब्जियां घर ले जाते हैं तो आखिर में जो कुछ फल और सब्जी जिनका सभी ने अस्वीकार किया हो वो छूट जानी चाहिए, हालांकि ऐसा होता नहीं है और सब कुछ बिक जाता है।
3: चलिए, कार्यक्रम में वक्त हो चुका है एक ब्रेक का, लेते हैं ब्रेक।